0: مطابق رات 1:30 بجے سوئٹزرلینڈ کا مقابلہ کولمبیا سے ہوگا. اس سے قبل آج بیلجیم نے پری کوارٹر فائنل مقابلے میں امریکہ کو 4-1 سے شکست دے کر فیفا عالمی کپ کے کوارٹر فائنل میں اپنی جگہ بنا لی تھی. اور آخر میں خاص خبریں ایک بار پھر سن لیجئے. وزیر اعظم نریندر مودی نے انڈونیشیا کی پارلیمنٹ سے خطاب کیا. انہوں نے کہا کہ بھارت بحر الکاہل میں آزادانہ نقل و حمل کا حامی ہے اور توسیع پسندی کی راہ نہیں بلکہ ترقی کی راہ اختیار کرتا ہے. سڑک ٹرانسپورٹ اور شاہراہوں کے وزیر نتن گڈکری نے زور دے کر کہا ہے کہ ایتھنول کی آمیزش کا پروگرام سائنسی طور پر تصدیق شدہ ہے اور اس سے اہم اقتصادی اور ماحولیاتی فوائد برآمد ہو رہے ہیں. وزیر داخلہ امیت شاہ نے دلی میں 70 لاکھ پودے لگانے کے مشن کا آغاز کیا. 6,000 ہیکٹیئر سے زیادہ گرین رج علاقے کو جنگلاتی علاقے کے طور پر وسعت دی جائے گی. کیرلم میں وائناڈ میں سرنگ کے تعمیراتی مقام پر چٹانوں کے ٹکڑے گرنے کے بعد 3 افراد ہلاک ہو گئے ہیں اور 6 لاپتہ ہیں. اور مردوں کے کرکٹ میں آج رات ناٹنگہم میں 5 T20 میچوں کی سیریز کا 3rd میچ بھارت اور میزبان انگلینڈ کے درمیان کھیلا جائے گا. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.
1: میڈیم ویو 314.47 میٹر یعنی 954 کلو ہرٹز پر یہ آکاشوانی کا نجیب آباد کیندر ہے. रात्रि के 9:30 हुए हैं. लीजिए सुनिए वृक्षारोपण पर विशेष कवि गोष्ठी. प्रतिभागी हैं अरविंद कुमार, राजकुमार वर्मा और कल्पक कपलश. संचालन कर रहे हैं चरण सिंह.
2: सभी को नमस्कार. जैसा कि आने वाला समय बारिश का समय है, बरसात का समय है और पूरे देश में पर्यावरण प्रदूषण बढ़ता जा रहा है, पेड़ पौधों की क्या उपयोगिता है, क्यों जरूरी है और हमारा क्या कर्तव्य है, इन सब विषयों को लेकर आज की यह काव्य गोष्ठी रखी गई है. हमारी इस काव्य गोष्ठी में बहुत सुंदर सुंदर बहुत अच्छे अच्छे कवि पधारे हैं. राजकुमार वर्मा जी मेरे दाई ओर बैठे हैं. इधर अरविंद कुमार नादा जी बहुत अच्छे गजलकार हैं, गीतकार हैं, कवि हैं. और तीसरे कवि के रूप में कपलश जी हैं, बहुत अच्छे कवि हैं. और मैं चरण सिंह स्वामी मेरठ से. आज इस काव्य गोष्ठी में हमारा विषय पर्यावरण को बचाना, पेड़ों को लगाना और हमारा कर्तव्य क्या है, इसको लेकर होगा. मैं इस कड़ी में सबसे पहले कवि के रूप में राजकुमार वर्मा जी को बुलाना चाहता हूँ. इस मुक्तक के साथ कि प्यार की नदियों में रह गया नफरत का दलदल, यहाँ सीमित थे परिवार जब, था प्यार का गंगा जल जहाँ, था प्यार का गंगा जल जहाँ. राजकुमार वर्मा जी अपना काव्य पाठ करें.
3: धन्यवाद. पेड़ और पर्यावरण पर मैं अपनी कविता प्रस्तुत करता हूँ.